सो जन सगले भवन पतत पनीत ताकी पागरेन जा को भेटो हर हर राई ताकी गत मित कथ